सब एक समाए समावे गो, एको रूप एको बहुरंगी, सब एकत बचन चलावे गो, गुरुमुख एको एक पछाता, गुरुमुख होए लखावे गो, गुरुमुख जाए मिले निज महली।